0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेन?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: किंगडम वॉइस एफएम रेडियोको प्रसारण। अहिले बिहानको 6 बजे। तपाईँ अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।
1: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो ला
3: ल ल ल ल मरे के हो?
2: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बीचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
9: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको स्वस्थ जीवन निर्माणका लागि समर्पित किङडम भोइस एफएम रेडियोको प्रसारण। हाम्रो प्रसारण हरेक दिन बिहान 5:45 बजेदेखि राति 10 बजेसम्म www.kingdomfm.com.np।

जय मसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालोम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नको लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु येशूको पवित्र र उच्च नाउँमा जय मसीह तथा ख्रिष्टीय अभिवादन भन्न चाहन्छु। आजको प्रवचनको सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीको सुसमाचार 9:9-13 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, यसरी पाठ गर्नेछौ। यीशु त्यहाँबाट जानुहुँदा मत्ती भन्ने एकजना मानिसलाई कर उठाउने अड्डामा बसिरहेको देख्नुभयो र तिनलाई भन्नुभयो, मेरो पछि लाग। अनि तिनी उठे र उहाँको पछि लागे। उहाँ खाना बस्नुभएको बेला धेरैजना कर उठाउनेहरू र पापीहरू आएर यीशु र उहाँका चेलाहरूसँग खाना बसे। जब फरिसीहरूले यो देखे तब उहाँका चेलाहरूलाई भने, किन तिमीहरूको गुरु कर उठाउनेहरू र पापीहरूसँग खान्छन्? यो सुनेर उहाँले भन्नुभयो, निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन तर रोगीहरूलाई हुन्छ। तर गएर यसको अर्थ के हो तिमीहरू सिक। म बलिदान होइन दया चाहन्छु, किनकि म धर्मीलाई होइन तर पापीहरूलाई बोलाउन आए। आदरणीय श्रोता, यो खण्डमा हामीले पापीहरूलाई यीशुले बोलाउनुहुन्छ र आफ्नो चेला बनाउनुहुन्छ भन्ने बारेमा हामी विस्तृत रूपमा हेर्नेछौ। र एउटा पापीहरूलाई पनि यीशुले बोलाउनुहुन्छ र आफ्नो चेला बनाउनुहुन्छ भन्ने सत्यताको बारेमा हामी यहाँ हेर्नेछौ। र लेखकले यहाँ यीशुले मत्ती कर उठाउनेलाई उहाँको पछि लाग्नलाई बोलाउनु भयो भनिकन यहाँ उल्लेख गरिएको देखिन्छ। यीशुले मत्ती भन्ने एकजना कर उठाउनेलाई उहाँले बोलाउनु भयो र उहाँले भन्नुभयो, र उहाँले बोलाउँदाखेरि उनी पनि उठेर उहाँको पछि लागे। र यीशुले मेरो पछि लाग भन्नासाथ यीशुको पछि लागिहाल्ने चेला कति अचम्मको हामी देख्छौ। र यीशुको बारेमा मतीले सुनेको कुरा पनि हामी थाहा पाउँछौ, किनभने सुनाइ चाहिँ अथवा सुनाइबाट चाहिँ विश्वास आउँछ। यीशुको चर्चा सारा यरुसलेम र इजरायलका प्राय भूमिहरूमा यीशु प्रभुको बारेमा धेरै चर्चा भएको कुरा हामी यहाँ देख्छौ। र मतीले पनि यीशुको बारेमा सुनेको हुनुपर्छ र यीशु ख्रिस्ट को हो भन्ने कुरा मतीले ध्यान दिइराखेको अवस्था देखिन्छ र यीशु को हुनुहुन्छ भन्ने कुरा मतीले बुझिरहेको अवस्था पनि हामी देख्छौ। जब यीशुले मतीलाई कर उठाइराखेको अवस्थामा नै उहाँको पछि लाग्नलाई बोलाउनु भयो तब मतीले आफूलाई त्यो बोलावटलाई पछ्याउनका लागि उनी उठे र हिँडिहाले। उहाँ र उहाँका चेलाहरू पापीहरूसँग बसेर खाना खानुभयो। जब मती यीशुको पछि हिँडे तब यीशु प्रभुले पापीहरू सँग बसेर खाना पनि खानुभयो अनि यो अवस्था बडो अचम्मको देखिन्छ। फरिसीहरूले उहाँका चेलाहरूलाई भने, किन तिमीहरूको गुरु र कर उठाउनेहरू र पापीहरूसँग खान्छन्? र फरिसीहरू जहिले पनि यीशु प्रभुले के गर्नु भएको, के गरिरहनु भएको छ, अथवा यीशु प्रभु कहाँ जानुहुन्छ, कहाँ कहाँ जानुहुन्छ, के भन्नुहुन्छ, सबै कुराको जियो चर्चा गर्ने व्यक्तिहरू फरिसीहरू नै थिए र शास्त्रीहरू पनि। जब यीशु प्रभुले पापीहरूसँग बसेर खाना खानुभयो, तब फरिसीहरूले प्रश्न गर्ने गरेका थिए र प्रश्न यो थियो कि किन तिमीहरूको गुरु कर उठाउनेहरू र पापीहरूसँग खान्छन् भनेर चेलाहरूलाई यो प्रश्न गरिएको थियो। यीशुले तिनीहरूलाई भन्नुभयो, निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन तर रोगीहरूलाई हुन्छ। यीशु प्रभुले यो कुरा थाहा पाइसकेपछि उहाँले भन्नुभयो कि निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन। जो मानिसहरू निरोगी छ उनीहरूको लागि डाक्टर चाहिँदैन, किनभने डाक्टर चाहिने नै रोगीहरूको लागि हो। डाक्टरहरू रोगीको लागि नै तयार भएका हुन्, रोगीहरूलाई निको पार्नलाई, रोगीहरूलाई औषधि उपचार गर्नलाई डाक्टरहरूको आवश्यकता पर्दछ। तर रोगै छैन भने डाक्टरको पनि आवश्यकता छैन। यो कुरा यीशु प्रभुले यिनीहरूको बीचमा अथवा फरिसीहरूलाई अथवा चेलाहरूलाई पनि उहाँले यो सबै कुरा स्पष्ट पार्नुभयो। यीशुले आफ्नो बारेमा स्पष्ट भन्नुभयो, म बलिदान होइन, दया चाहन्छु। यीशु प्रभुले चाहिँ कुनै पनि बलिदान यीशुलाई चाहिँदैन भन्ने कुरा स्पष्ट पार्नुभयो र बलिदान बलिदिने कुराहरू उहाँले रुचाउनु भएन, किनभने यीशु प्रभुलाई बलिदान थिएन तर दया चाहन्छु भन्नुभयो। दयाको सेवा, दया मानिसहरूलाई चाहिन्छ, रोगीहरूलाई दया चाहिन्छ, अशब्दहरूलाई दया चाहिन्छ। त्यसै कारण यीशु प्रभुले उहाँलाई बलिदान चाहिँदैन तर दया चाहिन्छ भनेर यीशु प्रभुले दयाको कुरा गर्नुभयो, किनकि म धर्मीलाई होइन तर पापीहरूलाई बचाउन आए भनेर यीशु प्रभुले भन्नुभयो। र पापीहरूलाई बचाउनका लागि आउनुहुने यीशु प्रभुले पापीहरूको बीचमा उहाँ रहनुभयो र पापीहरूसँग खानुभयो र यो कुराहरू हामी यहाँ देख्छौँ। र यीशु प्रभुले आफ्नो बारेमा स्पष्टता दिइसक्नु भएको देखिन्छ र फरिसीहरूले चाहिँ यीशु प्रभुलाई किन यिनीहरूसँग खाना खान्छन् भन्ने प्रश्न गरेको कुरा पनि हामी यहाँ देख्छौँ। किनभने फरिसीहरूले जहिले पनि यहुदीहरूको समुदाय, फरिसी, सदुसी, शास्त्रीहरू, यिनीहरूले चाहिँ कर उठाउने काम चाहिँ पापीहरूले मात्रै गर्छन् भन्ने उनीहरूको बुझायो र यो पापीहरूसँग बस्नु हुँदैन, खानु हुँदैन भनेर उनीहरूले यसरी समाजमा विभेद ल्याएको कुरा हामी देख्छौँ। र यिनीहरूको समुदायमा यीशु ख्रिस्टले आफूलाई यसरी प्रकट गर्नुभयो कि यी पापीहरूलाई बचाउन आवश्यक छ, पापीहरू बाँच्नुपर्छ, पापीहरू नष्ट नहुन् भनेर यीशु प्रभु यो संसारमा आउनु भएको हो। र मानिसहरूको लागि, पापीहरूको लागि, आफू बलिदान हुनको लागि यो संसारमा आउनु भएको हो, किनभने पापीहरूलाई नै बलिदान चाहिन्छ, पापीहरूलाई नै छुटकारा चाहिएको छ, उनीहरूको लागि उद्धारकर्ता चाहिएको छ, किनभने पापको ज्याला मृत्यु हो, पाप गर्नेहरू सबै मृत्युमा जान्छ, पापको ज्याला मृत्यु र सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्, त्यसैले यहाँनिर हामी के देख्छौ भन्दाखेरि यीशु प्रभु चाहिँ पापीहरूलाई बचाउन आउनु भएको हो भनेर यहाँ स्पष्ट बताउनु भएको छ। आदरणीय श्रोता, आज बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि यीशु प्रभु धर्मीहरूलाई होइन बचाउन आउनुभएको, धर्मीलाई चाहिँ कोही चाहिँदैन, तर यो संसारमा धर्मी कोही छैन भनिकन बाइबलले बताउँछ। सबैले पाप गरेका छन् भनेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् भनेका छन् र पापको ज्याला मृत्यु हो भनिएको छ। तर परमेश्वरको सित्तैको वरदान चाहिँ यीशु ख्रीष्टमा आनन्द जीवन हो भनिएको छ। त्यसकारण यदि कोही व्यक्ति पापी हुँ म भनेर यो संसारमा जिइराख्नु भएको छ भने मैले पाप गरेको छु र मेरो पापले गर्दा म दण्ड भोग्न जाँदैछु र मेरो पापकै कारणले गर्दा म आफ्नो पापले गर्दा अब बचाउनेवाला कोही छैन, मलाई प्रेम गर्ने कोही छैन, मैले पाप गरिहाले, मैले आफैले यो सबै गल्ती गरे र अब मेरो लागि कुनै पनि उद्धारको सम्भावना छैन, किन रोइस मङ्गले आफ्नै ढङ्गले भन्ने नेपाली भाषा नेपालीमा प्रयोग गरेका टुक्काहरू हामी देख्छौ र आफैले आफैलाई दोस्याउने, आफैले आफैलाई अब सिद्धियो आफैले गर्दा भनेर आफै पस्ताएर भनौ अन्त्य गर्ने काम पनि भएको छ। तर खुसीको कुरा चाहिँ के भने आज जतिजनाले पाप गरेका छन् र ती पापहरू सिन्दुरे रङ्गो भए तापनि आज खुसीको खबर चाहिँ यीशु ख्रीष्ट पापीहरूलाई बचाउन आउनुभएको छ, पापीहरूलाई बोलाउन आउनुभएको छ र पापीहरूलाई आफ्नो चेला बनाउनको लागि उहाँ आउनुभएको छ र उहाँ चाहिँ पापीहरूलाई बचाउन आउनु भएको छ। यदि यहाँहरूले आफूलाई पापी हुँ भनेर स्वीकार गर्नुहुन्छ भने तपाईँले आफैलाई इन्कार नगर्नुहोस्, आफूलाई नष्टतर्फ नलानुहोस्, आफैलाई दोष नलगाउनुहोस्, आत्महत्या नगर्नुहोस् र आफूलाई पश्चातापी भएर यीशु कहाँ आउनुहोस् र यीशु प्रभुले पापीहरूसँग पनि बसेर खाना खानुभयो भनेपछि पापीहरूलाई पनि परमेश्वरले बोलाउन आउनु भएको हो र पापीहरूको जीवनमा आशा दिलाउनलाई उहाँ आउनुभएको हो, पापीहरूको पापबाट छुटकारा दिलाउनलाई यीशु यो संसारमा आउनुभएको हो, उहाँ मुक्तिदाता हुनुहुन्छ, उहाँले मानव जातिलाई छुटकारा दिन आउनुभएको छ। यदि यहाँहरूको जीवनमा म पापी हुँ र अब म पापले गर्दा म नष्ट हुँदैछु, मेरो लागि कोही छैन बचाउने, मेरो पापले गर्दा म नष्ट हुँदैछु भनेर निराशिएर यदि सबैबाट तिरस्कृत भएर आफ्नो गलत निर्णयहरू गरेर आफैलाई नष्ट गर्न खोजिराख्नु भएको छ भने तपाईँ तुरुन्तै त्यस्तो निर्णयहरूलाई बदालेर यीशु ख्रीष्टलाई विश्वास गर्नुहोस् र यीशु प्रभुले भन्नुभएको छ म धर्मीलाई होइन तर पापीहरूलाई बचाउन आए। यदि यहाँहरूले आफूलाई पापी हुँ भनेर मानिसहरूको भनौँ मानिसहरूले मानिसहरूको अघि परमेश्वरको उपस्थितिमा पापी हुँ मैले पाप गरेको छु भनेर यदि पाप स्वीकार गरेर यीशु कहाँ आउनुहुन्छ भने यीशुले यहाँहरूलाई पनि बोलाउनुहुन्छ, यहाँहरूलाई पनि चेला बनाउनुहुन्छ। विश्वास गर्नुहोस्, यीशु कहाँ आउनुहोस् र उहाँलाई विश्वास गर्नुहोस् र पापबाट छुटकारा पाउनुहोस् अनि उहाँको चेला बन्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। यदि यहाँहरूले आउने समयमा फेरि मौका पाउनुभयो भने हामीले मौका पायौँ भने फेरि अर्को प्रवचनको सेवा लिएर हामी भेला हुने नै छौ र आजको लागि यति भन्दै यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

आदरणीय श्रोता, प्रस्तुत सामग्री सँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बिट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 9855138516 र 9868553349 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु।

जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किङडम भाइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nv आशाको आवाज।

0: नमस्कार, म गायक कर्णदास। अहिले तपाईँ सुन्दै हुनुहुन्छ किङडम भोइस एफएम 102.1।
1: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: किंगडम वॉइस एफएम रेडियोको प्रसारण
7: टाइमचेक।
0: अहिले बिहानको 7 बज्यो। तपाईँ अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nv आशाको आवाज।
4: जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईको स्वस्थ जीवन निर्माणका लागि समर्पित किंगडम भोइस एफएम रेडियोको प्रसारण। हाम्रो प्रसारण हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म www.kingdomfm.com.np।

0: अब भने हामी कार्यक्रमको महत्वपूर्ण भागमा आइसकेका छौं। अब हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुनेछौ अनि यसको लागि हामीहरूको माझमा आदरणीय पास्टर देव श्रेष्ठज्यू हुनुहुन्छ, जसले लामो समयदेखि विभिन्न बाइबल कलेजहरूमा शिक्षा दिँदै आइरहनु भएको छ र निगा मिशन मण्डली कपन काठमाडौँमा पनि पास्टरीय सेवकाई गर्दै आइरहनु भएको छ। आउनुहोस्, कार्यक्रममा उहाँलाई स्वागत गरौं र उहाँबाट प्रवचन सुनौ।
1: आदरणीय श्रोताबिनहरू, यहाँहरूलाई आज पनि म विगतका समयहरूमा जस्तै धर्मशास्त्र बाइबलबाट केही कुराहरू अगाडि बाँड्नेछु। कार्यक्रमलाई शुरू गर्नुभन्दा अघि म छोटो प्रार्थना गर्नेछु र त्यसपछि हामी वचनमा अगाडि बढ्नेछौ। सर्वशक्तिमान परमेश्वर बुवा, तपाईँलाई धन्यवाद प्रभु, विशेष गरेर हामीलाई साँच्ची नै यो राम्रो अवसर तपाईँले दिनुभएको छ धर्मशास्त्र बाइबलबाट केही कुराहरू हेर्नको लागि। पवित्र आत्मा, म प्रार्थना गर्दछु प्रभु, यो साँच्ची नै वचन बाँड्दै गर्दा, यो वचन यहाँबाट प्रसारण हुँदै गर्दा प्रभु, साँच्ची नै तपाईँ परमेश्वरको अनुग्रह, तपाईँको आशिष हामी सबैमा रहेको होस्। तपाईँले आफ्नो वचनबाट बोल्नुहोस् प्रभु, हामीहरूलाई हाम्रो जीवनमा चाहिने वचन दिनुहोस् प्रभुजी। धन्यवाद तपाईँ त्रिएक परमेश्वरलाई। प्रभु, यो वचनको समयलाई म तपाईँको चरणमा राख्दछु। तपाईँ परमेश्वरले नै मलाई के कुरा बोल्नुपर्ने सिकाउनुहोस्, कुन कुरा बोल्नुपर्ने हो सिकाउनुहोस्, सहायता गर्नुहोस्, येशु प्रभुको नाममा आमेन। आदरणीय श्रोता बिनहरू, म यहाँहरूलाई वचनको समयमा आज कलसी भन्ने बाइबलको एउटा पुस्तकबाट म केही कुराहरू पढ्नेछु र अगाडि जान चाहन्छु। कलसीको पुस्तक एक अध्यायको 15 पददेखि म 18 पदसम्म यहाँहरूलाई पढ्नेछु। यहाँ यसरी लेखिएको छ, उहाँ अदृश्य परमेश्वरको प्रतिरूप सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्। उहाँ नै सबै कुरा भन्दा अगाडि हुनुहुन्छ, उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्। उहाँ शरीर अर्थात मण्डलीका शिर हुनुहुन्छ, उहाँ नै सुरु हुनुहुन्छ, मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ ज्येष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च हुन्। आमेन। प्रकाशको पुस्तक, जुन धर्मशास्त्र बाइबलको अन्तिम पुस्तकको रूपमा रहेको छ, धर्मशास्त्र बाइबलमा प्रकाशको पुस्तक अन्तिममा रहेको छ र प्रकाशको पुस्तक 22 अध्यायको 13 पदमा यसरी लेखिएको हामीले पाउँछौ, म अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त्य हुँ। प्रभु येशूले यसरी भन्नुभएको हामी पाउँछौ। आदरणीय श्रोताबिनहरू, म आज यो जीवनको सन्देश कार्यक्रममा यहाँहरूको बीचमा एउटा विशेष विषयमा धर्मशास्त्र बाइबलमा आधारित रहेर म बोल्न चाहन्छु। साथीले, संसारमा आज हामीले धेरै कुराहरू हामी देख्न सक्छौ। आज हामी प्राकृतिकमा हामी हेरौं, पृथ्वीमा थुप्रै कुराहरू सिर्जिएका कुराहरू हामी पाउन सक्छौ। ब्रह्माण्डमा हामी हेरौं, ब्रह्माण्डमा पनि थुप्रै खालका कुराहरू हामीले पाउँछौ। साँच्चै नै परमेश्वरले थुप्रै कुराहरू यहाँनिर संसारमा बनाउनु भएको कुराहरू हामीले पाउन सक्छौ। वन जंगल, खोला नाला, साँच्चै नै यो सूर्य चन्द्रमा, सबै ब्रह्माण्डमा रहेका र पृथ्वीमा रहेका वस्तुहरू हामीले जब हेर्छौ, साँच्चै नै हामीलाई स्वाभाविक रूपमा लाग्ने प्रश्न चाहिँ कस्तो भने, यो कसरी भयो होला, कसले बनायो होला। जब हामी एकान्त ठाउँमा प्राकृतिक दृश्यहरूमा हामी पुग्छौ, त्यहाँनिर साँच्ची नै हामी आफैमा एउटा मनोहर हामीहरूको हृदय बन्न आउँदछ अनि कहिलेकाहीँ हामीलाई लाग्ने कुरा चाहिँ, साँच्ची नै यो कुराको पछाडि साँच्ची नै को होला, यो कुराहरू बनाउनु हुने को होला, कसरी भयो होला। प्रियहरू, थुप्रै यसका जवाफहरू पनि हामीले पाउन सक्छौ। विज्ञानबाट यसको आफ्नै जवाफ छ, दर्शन शास्त्रीहरूले यसको आफ्नै परिभाषाहरू दिएका छन्, तर आज हामी केही कुराहरू धर्मशास्त्र बाइबलबाट हामी हेर्नेछौ। बाइबलले के भन्छ यसको बारेमा, साँच्चै नै हामी यसको कुराहरू हामी हेर्नेछौ। धर्मशास्त्र बाइबलले स्पष्ट रूपमा हामीहरूलाई दिएको शिक्षा चाहिँ यो हामीले भएको पाउँछौ, संसारमा भएका सबै कुराहरूको सुरुवात परमेश्वरबाट भएका हुन् भनेर धर्मशास्त्र बाइबलले भन्छन्। सबै कुराको सुरुवात परमेश्वरबाट हुँदछ। सबै कुराको सुरुवात धर्मशास्त्र बाइबलबाट हेर्दाखेरि हामीले पाउँछौ परमेश्वरबाट भएका छन्। कुनै पनि कुरा परमेश्वरभन्दा बाहिर रहेर नभएको कुराहरू हामीले देख्छौ जुन प्राकृतिकमा हामी पाउँछौ। साँच्चै नै यो कुराहरू आज हामीहरूको लागि अत्यन्तै महत्वपूर्ण छ जान्नको लागि। इभन हाम्रो आफ्नै जीवनको बारेमा कुराहरू गर्दाखेरि थुप्रै कुराहरू छन्। धर्मशास्त्र बाइबलले स्पष्ट भन्छन् प्रियजनहरू, सबै कुराको सुरुवात परमेश्वरबाट हुँदछ। तीनवटा कुराहरू आज म यो जीवनको सन्देश कार्यक्रम मार्फत यहाँहरूको बीचमा राख्न चाहन्छु। कुन कुन कुराहरू परमेश्वरबाट सुरुवात भएका थिए, तीनवटा कुराहरू महत्वपूर्ण कुराहरू थुप्रै छन्। अगाडि आउने दिनहरूमा त्यसको बारेमा पनि म यहाँहरूको बीचमा यो रेडियो मार्फत राख्ने प्रयास म गर्दैछु। तर आज पनि म तीनवटा महत्वपूर्ण कुराहरू जुन धर्मशास्त्र बाइबलले स्पष्ट रूपमा भन्दछन् कि त्यो कुराहरूको सुरुवात परमेश्वरबाट भएका हुन्। साथीहरू, पहिलो कुरा चाहिँ सृष्टिको सुरुवात परमेश्वरबाट भएका हुन्। धर्मशास्त्र बाइबलले स्पष्ट रूपमा धेरैवटा ठाउँहरूमा उल्लेख गरेका कुरा चाहिँ यो हो कि सृष्टिको सुरुवात परमेश्वरबाट भएको हो। सृष्टिको कुरा गर्दाखेरि अघि पनि अगाडि मैले यसको बारेमा केही कुराहरू गरे। सृष्टि धर्मशास्त्र बाइबल अनुसार परमेश्वरबाट भएको हुन् भन्ने कुरा हामीलाई साँच्चै नै जानकारी दिदछ। उत्पत्तिको पुस्तक भन्ने धर्मशास्त्र बाइबलमा शुरूको पुस्तकमा रहेको हामीले पाउँछौ, जसले सृष्टिका कुरा गर्दछन्। परमेश्वरले साँच्चै नै छ दिनसम्म लगाएर संसारमा थुप्रैवटा कुराहरू उहाँले बनाउनु भयो भन्ने कुरा हामीले पाउँछौ। समुद्र उहाँले बनाउनु भयो, पृथ्वी उहाँले बनाउनु भयो, ब्रह्माण्ड उहाँले बनाउनु भयो, आकाश र साँच्चै नै त्योभन्दा माथिका साँच्चै नै ब्रह्माण्डको कुराहरू उहाँले बनाउनु भयो, दिन रात उहाँले बनाउनु भयो, उहाँले साँच्चै नै जीव जीवातहरू बनाउनु भयो, हिँड्ने जनावरहरू उहाँले बनाउनु भयो, उड्ने पंक्षीहरू उहाँले बनाउनु भयो, पृथ्वीमा घस्रने जन्तुहरू उहाँले बनाउनु भयो, साँच्चै नै समुद्रभित्र रहने जीव जीवातहरू उहाँले बनाउनु भयो। धर्मशास्त्र बाइबलले भन्छ इभन छैठौं दिनमा परमेश्वरले सृष्टि गर्ने क्रममा आइपुग्दाखेरि मानिसलाई पनि उहाँले बनाउनु भयो भन्ने कुरा हामीलाई बाइबलले सिकाउँदछ। प्रियहरू, सृष्टिको सुरुवात परमेश्वरबाट भयो भन्ने कुरा हामीलाई बाइबलले सिकाउँदछन्। अघि हामीले यहाँ कलसीको पुस्तकबाट पनि हामीले हेर्यौं, दृश्य अदृश्य सबै सृष्टि परमेश्वरले गर्नुभयो, अनि ख्रीष्ट प्रभु चाहिँ सृष्टिका ज्येष्ठ रूपमा उहाँ बनाउनु भयो परमेश्वरले भन्ने कुरा हामीले कलसीको पुस्तकमा हामीले पायौं। उहाँ पनि सबै थोक बनाइए भन्ने कुरा हामीले पायौं। उहाँकै निम्ति सबै कुरा सिर्जिएको थियो भन्ने कुरा हामीले पढ्यौं। उहाँद्वारा नै सृष्टि गरिएका थिए भन्ने कुरा हामीले पढ्यौं। उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन् भन्ने कुरा हामीले धर्मशास्त्र बाइबलबाट हामीले अघि कलसीको पुस्तकबाट हामीले पढ्यौं। प्रियहरू, आज हामीले देख्ने सूर्य चन्द्र साँच्चै नै तारामण्डलहरू थुप्रै अरू ग्रहहरू हामी जुन ब्रह्माण्डमा पाउँदछन् यो सबै वचन अनुसार परमेश्वरले सृष्टि गर्नुभयो भन्ने कुरा साँच्चै नै हामीलाई बाइबलले बताउँदछन्। पृथ्वीमा भएका सबै कुराहरू वन जंगल खोला नाला चराचुरुङ्गी पशु पक्षी सबै कुराहरू परमेश्वरले बनाउनु भयो भन्ने कुरा हामीले बाइबलमा पाउँछन्। परमेश्वर जुन बाइबलले बताएको परमेश्वर जो हुनुहुन्छ उहाँ त्यो परमेश्वर हुनुहुन्छ जसले सृष्टि गर्नुहुन्छ। जहाँनिर केही पनि कुरा थिएन त्यो कुराबाट साँच्चै नै परमेश्वरले थुप्रै कुराहरू बनाउनु भयो भन्ने कुरा हामीले बाइबलमा पाउँछौ। परमेश्वर सृष्टि गर्ने परमप्रभु हुनुहुन्छ, नयाँ कुरा गर्ने परमप्रभु उहाँ हुनुहुन्छ। धर्मशास्त्र बाइबलले उत्पत्तिको एक अध्यायको एकमा भन्दछन्, आदिमा परमेश्वरले आकाश र पृथ्वीलाई बनाउनु भयो। हामीले प्रियहरू साँच्चै त्योभन्दा अगाडि हेर्ने हो भनेदेखिलाई बाइबलले त्यहाँ कुनै पनि कुरा नभएको र परमेश्वर मात्रै भएको कुरा हामीले पाउँदछन्। परमेश्वरले कुनै पनि कुरा शून्यताबाट केही नभएको कुराबाट संसारमा भएका थुप्रै कुराहरू उहाँले बनाउनु भयो। आज हामी यो समयसम्म आइपुग्दाखेरि थुप्रै मानव निर्मित कुराहरू पनि हामी पाउँछौ, तर प्रियहरू हामीले बुझ्नुपर्ने कुरा मानिसलाई नै परमप्रभुले बनाउनु भयो भन्ने कुरा चाहिँ धर्मशास्त्र बाइबलले बताउँदछन्। यसकारणले पनि यो सृष्टिको शुरूआत जुन हामीले पाउँछौ त्यो सृष्टिको शुरूआत परमप्रभु परमेश्वरबाट भएको हामीले देख्दछौ। आज संसारमा थुप्रै प्रकारका नयाँ आविष्कारका कुराहरू भएका छन्, नयाँ थुप्रै कृत्रिम सृष्टिका कुराहरू हामीले बजारमा पाउँछौ, हामीले प्राविधिकको क्षेत्रमा हामी हेरौं, अरू थुप्रै क्षेत्रहरूमा पनि नयाँ नयाँ कुराहरू साँच्चै नै बन्दै बन्दै आएको कुरा हामीले पाउँछौ। सबै कुराहरू परिमार्जित हुँदै नयाँ कुराहरू नयाँ साँच्चै नै वस्तुहरूको आविष्कार भइरहेको अहिले हामी पाउँछौ। फर्निचरको सम्बन्धमा, टेक्नोलोजीको सम्बन्धमा, अरू विभिन्न प्राविधिक अरू क्षेत्रकोमा हामीले हेर्दाखेरि नयाँ कुराहरू सिर्जिने कुरा हामीले पाउँछौ। स्पष्ट रूपमा धर्मशास्त्र बाइबलले के भन्छन् भने परमेश्वर जो सृष्टि गर्ने परमेश्वर हुनुहुन्छ, उहाँले मानिस जातिलाई सृष्टि गर्नुहुँदाखेरि चाहिँ आफ्नो स्वरूप र प्रतिरूपमा सृष्टि गर्नुभयो भन्ने कुरा हामीले पाउँछौ। यसकारणले पनि आज मानिस जातिहरू कृत्रिम सृष्टिका कुराहरूमा साँच्चै नै सक्रिय रहेको कुरा हामीले पाउँदछौ। तर वास्तविक रूपमा सृष्टिको कुरा गर्दाखेरि परमेश्वरबाट नै सबै कुराको शुरूआत भएको कुरा हामीले पाउँछौ। यसकारणले पनि यो जीवनको सन्देश कार्यक्रम मार्फत म यहाँहरूलाई यो सन्देश दिन चाहन्छु। धर्मशास्त्र बाइबलले स्पष्ट हामीलाई यो कुरा बताउँछन् कि सृष्टिको शुरूआत परमेश्वरबाट भएको थियो, उहाँले नै गर्नुभयो भन्ने कुरा हामीलाई बताउँदछ। अब म दोस्रो कुरा यहाँहरूको बीचमा राख्न चाहन्छु। दोस्रो कुरा, सबै कुराको शुरूआत परमेश्वरबाट भएको छ। पहिलो हामीले हेर्यौं सृष्टिको शुरूआत, र दोस्रो चाहिँ सेवाको शुरूआत पनि परमेश्वरबाट भएको हामीले पाउँछौ। सेवाको शुरूआत धर्मशास्त्र बाइबलले बताउने कुरा स्पष्ट के हो भने सेवा परमप्रभु परमेश्वरबाट सृष्टि भएको। आज सेवाको कुरा गर्दाखेरि संसारमा थुप्रै व्यक्तिहरू छन् जसले सेवाको कुरा गर्छन्, थुप्रै व्यक्तिहरू छन् जसले सेवा गरिरहेका छन्, थुप्रै संघ संस्थाहरू छन् जसले साँच्चै नै सामाजिक सेवाका कुराहरूदेखि लिएर सेवा गर्ने कुरा गरेको कुरा हामीले पाउँछौ। थुप्रै साँच्चै नै यो भीड जसले साँच्चै नै यो सेवाको कुरा गर्छ, त्यो सेवा आज संसारमा साँच्चै नै मानिसको एउटा अभिन्न अङ्ग जस्तै मानिसहरूले सेवाको कुरा गरिरहेको हामीले पाउँछौ। अनि आज वास्तविक रूपमा भन्नुपर्ने कुरा सेवा जरूरत पनि हो, जरूरत पनि छ मानिसलाई सेवा गर्नको लागि। तर सेवालाई वास्तविक रूपमा हेर्दाखेरि सेवा यो जुन हामीले मिनिस्ट्री सर्भिस जुन भनेर हामी भन्छौ अङ्ग्रेजीमा, त्यसको शुरूआत परमप्रभु परमेश्वरबाट भएको हो। स्पष्ट रूपमा उत्पत्तिको पुस्तकमा, धर्मशास्त्र बाइबलमा पहिलो अध्यायमा सृष्टिको कुरा गरिएका छन्, दोस्रो अध्यायमा पनि सृष्टिको कुरा गरिएका छन्, तेस्रो अध्यायमा पुग्दाखेरि यो सृष्टिमा पाप आएको कुरा बताउँदछन्। मानिसले जब आज्ञा उल्लङ्घन गर्न पुगे, परमेश्वरले दिनुभएका आज्ञा, त्यसपछि मानिस जातिमा पाप आएको कुरा धर्मशास्त्र बाइबलले बताउँदछन्। पापको परिणाम स्वरूप मानिस र परमेश्वरसँगको सम्बन्ध, मानिस र परमेश्वरसँगको बीचमा रहेको सम्बन्ध खोलाको दुई किनार जस्तै भएको कुरा धर्मशास्त्र बाइबलले हामीलाई बताउँदछन्। एकातिर परमेश्वर हुनुभयो, अर्कोतिर मानिस भए, अनि यो खोलाको खोला बीचमा भएको जस्तै खोलाको दुई किनारको रूपमा हामीले मानिस र परमेश्वरको सम्बन्धलाई हामी पाउन सक्दछौ। साँच्चै नै पापले मानिस र परमेश्वरको सम्बन्धलाई साँच्चै नै अलग गरिएको कुरा हामी पाउँदछौ। अनि परमेश्वर जो जसँग सम्बन्ध पहिला एकदमै घनिष्ठ थियो मानिसहरूप्रति, अनि मानिसमा पाप आएको कारण परमेश्वर जो पवित्र हुनुहुन्छ, धार्मिक हुनुहुन्छ, त्यो परमेश्वरले साँच्चै नै मानिससम्म पापको कारण साँच्चै नै त्यो पर्खाल बनिएको कारण साँच्चै नजिक नभएको अवस्था हामीले देख्छौ। साँच्चै नै यो परिस्थितिमा पनि बाइबलले अगाडिका पुस्तकहरूमा भन्दछन्, तीन अध्यायबाट अगाडि हामी पढ्दै गयौं भने साँच्चै नै अरू थुप्रै पुस्तकहरू बाइबलमा छन्, त्यो पुस्तकहरूमा स्पष्ट रूपमा भन्छन् मानिसहरूलाई साँच्चै नै सहायता गर्नको लागि परमेश्वरले साँच्चै नै आफ्नो अर्को मिसन शुरू गर्नुभएको कुरा हामी देख्छौ। सेवाको कुरा शुरूआत गर्नुभएको कुरा हामी देख्छौ। इजरायली जाति धर्मशास्त्र बाइबलमा परमेश्वरले सबैभन्दा पहिला चुनिएको जातिको रूपमा उल्लेख गरेका छन्। इसरायलीहरू मिश्रको दासत्वमा भएको अवस्थामा, इसरायलीहरू मिश्रको दास बनिरहेको परिस्थितिमा, त्यो त्यो देशबाट इजरायलीहरूलाई आफ्नो देशमा फर्काउनको लागि त्यो मिसनको शुरूआत पनि परमप्रभु परमेश्वरले गर्नुभएको छ, जसमा परमेश्वरले साँच्चै नै व्यक्तिहरूलाई चुन्नुभयो एउटा माध्यमको रूपमा, मध्यस्थको रूपमा, अनि इजरायलीहरूलाई विश्व देशको दासत्वबाट साँच्चै नै स्वतन्त्र गराएर आफ्नो देश इजरायलमा इजरायलीहरूलाई परमप्रभुले ल्याउने काम गर्नुभएको कुरा हामीले पाउँछौ। सेवाको शुरूआत थुप्रै कुराहरू छन्। मानिस जातिलाई साँच्चै नै परमेश्वरले सेवाको शुरूआत गरिदिनु भएका छन्। आज त्यही सेवाको शुरूआत नै आज मानिसहरूले पछ्याइरहेको हामीले पाउँछौ। त्यही सेवाको शुरूआत हो आज हामीहरूले गरिरहेका छन्, आज मण्डलीहरूले गरिरहेका छन्, थुप्रै सामाजिक संघ संस्थाहरूले गरिराखेका छन्। सेवा आज अत्यन्तै महत्वपूर्ण कुरा हो मानिस जातिको लागि, किनकि हामीहरूलाई सेवा गर्नको लागि परमप्रभुले साँच्चै नै बोलाउनु भएको हो। परमप्रभु हामीहरूले सेवा गरेको चाहनुहुन्छ, किनभने सेवाको शुरूआत नै उहाँले गर्नुभयो। धर्मशास्त्र बाइबलमा त अझ स्पष्ट रूपमा कसरी पनि भनिएको छ भने मानिस जातिलाई के कुराको खाँचो थियो जिउनको लागि, जब परमप्रभुले मानिसलाई बनाउनुभयो त्यो सम्पूर्ण खाँचो मानिसलाई चाहिने कुराहरू परमप्रभुले सबै अघिबाट नै तयार गरिदिनु भएको थियो भन्ने कुरा हामीले पाउँछौ। यसकारणले पनि सेवाको शुरूआत परमप्रभु परमेश्वरबाट भएका हुन्, मानिसबाट होइन। आज मानिसले त परमेश्वरले के गर्नुभयो त्यसको निरन्तरता मात्रै मानिसले गर्दैछन्। यसकारणले पनि हामीले यो कुरा बुझ्न आवश्यक छ प्रियजनहरू, सेवाको शुरूआत परमप्रभु परमेश्वरबाट भएका हुन् र आज हामी सबै मानिसहरूले सेवा गर्नु नितान्तै आवश्यकता छ। अरूको भलो चाहने, अरूकोलाई भलाइ गर्ने, अरूहरूको खाँचोमा सहायता गर्ने, अरूहरूको कठिन परिस्थितिमा हामीले सहायता गर्ने त्यो खालको भावना हामीमा भएको परमप्रभु चाहनुहुन्छ। यसकारण पनि धर्मशास्त्र बाइबल हामीहरूको लागि एउटा मार्ग बनेका छन् जसले हामीलाई अरूलाई सेवा गर्न सिकाएका छन्। यसकारण पनि दोस्रो कुरा अहिले हामीले हेर्दै गरेको कुरा, सेवाको शुरूआत पनि परमेश्वरबाट भएका हुन्। तेस्रो कुरा प्रियजनहरू, म यहाँहरूलाई यो जीवनको सन्देश कार्यक्रम मार्फत राख्दैछु। यहाँहरूले साँच्चै नै म विश्वास गर्दछु यहाँहरूले धर्मशास्त्र बाइबलको कुराहरूमा यहाँहरूले साँच्चै नै हेर्नुहुनेछ, आउने दिनहरूमा खोजी गर्नुहुनेछ, यो म अपेक्षा गर्दछु। तेस्रो कुरा, परमप्रभुले साँच्चै नै भन्नुभएको कुरा अथवा परमेश्वरको वचनबाट हामीले जान्ने कुरा, तेस्रो कुरा, मुक्तिको शुरूआत पनि परमेश्वरबाट भएका हुन्, मुक्तिको स्रोत पनि परमेश्वरबाट भएका थिए। मानिस जातिमा जब पाप आयो, परमेश्वरसँगको सम्बन्ध मानिसले गुमाउन पुगे, अनि त्यहाँनिर कहिले पनि स्वतन्त्रताको कुरा त्यहाँनिर थिएन, मान्छेहरू बन्धनमा थिए, मान्छेहरू थुप्रै प्रकारको बन्धनमा हुन पुगे। परमेश्वरको सम्बन्ध जब मानिसले गुमाए, मानिसहरूमा विभिन्न प्रकारको समस्याहरू खडा भएको बाइबलले स्पष्ट बताउँदछन्। रोगहरूको बन्धनमा मानिसहरू पुगे, अन्धकारका शक्तिहरूको बन्धनमा मानिसहरू पुगेर थुप्रै खालको विपत्तिका कुराहरू आएको कुरा हामीले पाउँछौ। मानिस जातिहरू अरू थुप्रै पीड़ा र चिन्ताको बन्धनमा परेको कुराहरू हामी पाउँछौ। जब परमेश्वरको उपस्थिति, परमेश्वरसँगको सम्बन्ध मानिसले गुमाउन पुगे, तब मानिसले थुप्रै कुराहरू साँच्चै नै गुमाउन पुगेका छन् र मानिस जातिहरू बन्धनमा पुगेको कुरा हामीले धर्मशास्त्र बाइबलमा पाउँछौ। आज संसारमा रहेका मानिसहरूमा थुप्रै समस्याहरू छन्, मानिसहरू समस्या, कुनै पनि मानिसहरू समस्या बिना त छँदै छैन, कुनै न कुनै समस्या मानिस जातिमा छ नै। कसैसँग रोगको समस्याहरू छन्, कसैसँग चिन्ता फिक्रीको समस्याहरू छन्, कसैसँग भविष्यको समस्याको कारण भविष्यको कुराहरूले मानिसलाई चिन्ता दिइराखेका हुन्छन्, अभावको कुराहरूले मानिसलाई चिन्ता दिइरहेको हुन्छन्, डर त्रास थुप्रै कुराहरू मानिसहरूले झेलिरहेका छन्। प्रियहरू, मानिसहरूलाई स्वतन्त्रताको आवश्यकता छ। त्योभन्दा पनि महत्वपूर्ण कुरा अझ धर्मशास्त्र बाइबलले बताउने कुरा, मानिसहरूको मृत्यु भएपछि पनि मानिसको आत्मा कहाँ जाने होला, त्यो कुरा सोच्नको लागि बाइबलले हामीलाई साँच्चै नै आह्वान गर्दछ। कहाँ जान्छ मेरो आत्मा, अनि त्यो आत्माको लागि, त्यो आत्माको मुक्तिको लागि वचन अनुसार ख्रिस्ट येशू चाहिँ एउटा मार्ग भएर आउनुभयो भन्ने कुरा बाइबलले हामीलाई बताउँदछन्। येशू प्रभुले स्पष्ट रूपमा भन्नुभयो, बाटो सत्य र जीवन म मात्रै हुँ, मद्वारा बाहेक अरू कोहीद्वारा पनि परमेश्वर पिता कहाँ जान सक्दैन भनेर मानिसहरूलाई उहाँले भन्नुभएको छ। यसो एउटा मार्ग बनेर आउनुभएको छ, त्यो आत्मिकी मुक्तिको लागि, आत्माको स्वतन्त्रताको लागि, आत्मा चाहिँ परमेश्वरको राज्यसम्म पुर्याउनको लागि। ख्रिस्ट येशु जुन आजभन्दा 2000 वर्ष अगाडि संसारमा आउनुभयो, जो क्रुसमा मर्नुभयो, साँच्चै नै उहाँले थुप्रै दुःख र कष्ट वेदना क्रुसमा सहनुभयो। प्रियहरू, त्यो चाहिँ मानिस जातिको मुक्तिको लागि गर्नुभएको थियो भनेर बाइबलले सिकाउँदछन्। यसकारणले पनि मुक्तिको सुरुवात धर्मशास्त्र बाइबल अनुसार यो मानिसबाट भएको थिएन, कुनै अरू वस्तुहरूबाट भएको थिएन। प्रियहरू, यो यसको सुरुवात अथवा यो परमप्रभु परमेश्वरबाट नै सुरुवात भएको कुरा हामीले पाउँछौ। येशू प्रभुलाई संसारमा मानिसको रूपमा परमेश्वर पिताले पठाउनु भएको थियो। अथवा हामीले बाइबलमा अर्को शब्द पनि पाउने कुरा चाहिँ कस्तो भने, परमप्रभु परमेश्वर स्वयं नै मानिसको रूपमा आउनुभयो त्यो क्रुसको वेदना सहनलाई, ताकि मानिसहरूले आत्मिक मुक्ति पाओस् भन्नको लागि। यसकारणले पनि हामीले थाहा गर्नुपर्ने कुरा, येशू ख्रीष्टको संसारमा आउनुको कारण, येशू ख्रीष्टको संसारको आगमन चाहिँ साँच्चै नै मानिस जातिलाई मुक्ति दिनको लागि भएको कुरा हामीले पाउँछौ। यसकारणले पनि मुक्तिको सुरुवात भन्ने कुरा परमप्रभु परमेश्वरबाट भएको कुरा हामीले पाउँदछौ। परमेश्वर स्वयं मानिसको रूपमा आउनुभयो, जसलाई हामी येशू भन्छौ। बाइबलमा भनिएको छ योना 1:1, आदिमा वचन थियो, वचन परमेश्वरसँग थियो र वचन नै परमेश्वर हुनुहुन्थ्यो। अनि 14 पदमा, त्यही अध्यायको 14 पदमा स्पष्ट रूपमा भन्दछ, वचन देहधारी भयो, देहमा आयो, शरीरमा आयो भन्ने कुरा छ। त्यो शरीरमा आएको कुरा नै प्रभु येशू हुनुहुन्छ, जो हामीहरूको लागि मर्नुभयो अनि त्यस्तो दिनमा बौरी उठ्नुभयो। अनि आज मानिसहरूमा त्यो मुक्तिको आशा छ, किनभने मुक्तिको सुरुवात परमप्रभु परमेश्वरबाट भएको। प्रियहरू, यो जीवनको सन्देश कार्यक्रममा म यहाँहरूलाई यो वचन बाँड्दै गर्दाखेरि साँच्चै नै यो यहाँहरूलाई अवार्ड गर्न चाहन्छु। यदि कसैले मुक्तिको कुरा बुझ्न चाहन्छ, मुक्तिको कुराहरूको बारेमा खोजी गर्न चाहन्छन् भने, तपाईँ र मेरो लागि आजभन्दा धेरै वर्ष अगाडिदेखि नै धर्मशास्त्र बाइबल उपलब्ध गराइएको छ, अनि यहाँहरूले बाइबल पढ्न सक्नुहुनेछ, यहाँहरूले खोज्न सक्नुहुनेछ त्यो भित्र के छन् भन्ने कुरा। र स्पष्ट रूपमा म यहाँहरूलाई उत्साह दिन चाहन्छु र जोड दिन चाहन्छु, तपाईँहरूले यदि खोज्नुहुन्छ भने त्यो कुरा भेटाउनुहुनेछ। मुक्तिको सुरुवात परमेश्वरबाट भएको, यो परमेश्वरले सुरुवात गर्नुभएको, अनि आज मण्डलीहरू यो सन्देश दिनको लागि साँच्चै नै धेरैवटा ठाउँहरूमा स्थापित भएका छन्। मण्डलीले दिने सन्देश नै यही हो कि मुक्तिको सुरुवात परमेश्वरबाट, प्रभु येशूबाट भएका हुन्। म यहाँहरूलाई आह्वान गर्न चाहन्छु, यहाँहरूले यो कुरा अझ बुझ्न सक्नुहुनेछ। अन्तमा अब आउँदै गर्दाखेरि यो तीनवटा कुराहरू म फेरि यहाँहरूलाई रिमाइन्ड गराउन चाहन्छु। सबै कुराको सुरुवात परमेश्वरबाट भएको, यो अन्तर्गत हामीले तीनवटा महत्वपूर्ण कुराहरू हामीले हेर्यौं। सृष्टिको सुरुवात परमेश्वरबाट भएको हो, सेवाको सुरुवात परमेश्वरबाट भएको हो, मुक्तिको सुरुवात परमेश्वरबाट भएको हो। प्रियहरू, आज हामीले यो तीनैवटा कुराहरू अत्यन्तै महत्वपूर्ण छ। हामीहरूलाई सृष्टिको बारेमा जान्नलाई आवश्यक पर्छ, हामीहरूलाई सेवाको बारेमा जान्न हामीलाई आवश्यक पर्छ, हामीहरूलाई मुक्तिको बारेमा जान्न आवश्यक पर्छ। यो कुराहरू मानिसहरूको जीवनमा अत्यन्तै महत्वपूर्ण कुराहरू हुन्, जुन धर्मशास्त्र बाइबलमा हामीले धेरैवटा ठाउँहरूमा स्पष्ट रूपमा बुझ्न सकिन्छ। प्रभुले यहाँहरू सबैजनालाई त्यो बुझ्नलाई सहायता गर्नुभएको होस्। म यही प्रार्थना गर्न चाहन्छु, यहाँहरूले सत्यता पाउन सकेको होस्। यदि थप कुराहरू बुझ्नको लागि यहाँहरूले तपाईँहरूको नजिक अथवा पाएक पढ्ने मण्डली तपाईँहरूले जहाँ देख्नुहुन्छ, तपाईँहरू त्यहाँ गएर पनि बुझ्न सक्नुहुनेछ, त्यहाँ गएर पनि धर्मशास्त्र बाइबल यहाँहरूले खरिद गर्न सक्नुहुनेछ र यहाँहरूले थप कुराहरू बुझ्न सक्नुहुनेछ। प्रभुले यहाँहरू सबैजनालाई आशिष दिनुभएको होस् र यही कुराहरू यहाँहरूको बीचमा म राख्दै म देश श्रेष्ठ यो जीवनको सन्देश कार्यक्रमबाट बिदा हुन चाहन्छु। जय मसीह, नमस्ते।
0: आदरणीय श्रोताबिनहरू, यहाँहरूले भर्खरै पास्टर देव श्रेष्ठ ज्यूबाट प्रवचन सुन्नुभयो। सुन्दै गर्दै यहाँहरूको हृदयमा धेरै जिज्ञासाहरू उठेका हुन सक्छन्। यहाँहरूले आफ्नो जिज्ञासाहरू र साथसाथै तपाईँहरूसँग भएका प्रार्थनाका विषयहरू पनि हामीहरूलाई पठाउन सक्नुहुनेछ। सम्पर्कको लागि निगाह मिशन मण्डली, पोस्ट बक्स नम्बर 8850, कपन, काठमाडौँ, नेपाल। अब भने हामी कार्यक्रमको अन्तमा आइसकेका छौं र हामीलाई प्राविधिक रूपमा कार्यक्रममा सहायता गर्नुहुने भाइ दिपेन्द्रलाई धन्यवाद दिँदै यहाँहरूको माझमा फेरि अर्को एउटा क्रिश्चियन भजन राख्दै म सुजिता लामा बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

नमस्कार, म गायक कर्ण दास। अहिले तपाईँ सुन्दै हुनुहुन्छ किङडम भोइस एफएम 102.1।

प्रशंसा गर्दछौ। हामी तपाईँको नाउँलाई धन्यको भन्दछौ। प्रभु तपाईँ जस्तो कोही पनि छैन। तपाईँ नै हाम्रो गोठालो हुनुहुन्छ अनि हामी तपाईँको नाउँलाई धन्यको भन्दछौ। यहोवा मेरो गोठालो हुनुहुन्छ, मलाई केही कुराको खर्ची हुँदैन। उहाँले मलाई हरियो खड्कामा